नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नु थर्क अधिकारीबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा राज्य सरकारले शिक्षा खण्डमा ग्रहण गरेको निरन्तर र सुपरिकल्पित पदक्षेपको फलस्वरूप विद्यार्थीले विद्यालय त्याग गर्ने दर पूर्वभन्दा कम्ती भएको इतिवाचक तथ्य हालैको परिसङ्ख्यामा प्रकाश पाएको छ। शिक्षा मन्त्री डाक्टर अनुज पेगुले सामाजिक माध्यममा दिएको तथ्य अनुसार 2021-22 वर्षको तुलनामा 2024-25 शिक्षा वर्षमा राज्यको प्राथमिक र माध्यमिक सबै स्तरमा नै विद्यालय छोड्नेको दर उल्लेखयोग्य तरिकाले कम्ती भएको छ। मन्त्रीले प्रकाश गरेअनुसार प्राथमिक स्तरमा विद्यार्थीको विद्यालय छोड्नेको दर 2021-22 शिक्षा वर्षको 6.02%देखि 2024-25 3.8%सम्म कम्ती भएको छ। त्यसै गरी उच्च माध्यमिक स्तरमा विद्यालय छोड्ने दर 8.8%देखि 5%मा कम्ती भएको छ। उतातिर माध्यमिक स्तरमा विद्यालय त्यागको दर 2021-22 20.3%देखि 2024-25 17.5%मा कम्ती भएको छ। मन्त्रीले प्रकाश गरेअनुसार यो परिसङ्ख्याले राज्यमा शिक्षाको प्रति छात्रछात्राको आकर्षण वृद्धि पाउनुको साथै सबै शिशुहरूलाई विद्यालयमुखी गराउने क्षेत्रमा सरकारले ग्रहण गरेको पदक्षेपको सकारात्मक फलाफलको इङ्गित दिएको छ। मेघालयको राजधानी सिलङमा बुधबार सङ्गठित हिंसात्मक घटनापछि असम र मेघालयको बीच उत्तेजना कमाउनको लागि दुवै राज्य सरकार तत्परता वृद्धि गरेका छन्। घटनाको परिप्रेक्ष्यमा हिजो असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मेघालयका मुख्यमन्त्री कनराड के साङमासँग कुराकानी गरी परिस्थितिको बुझ लिनुभयो र असममा पञ्जनभुक्त वाहन चालक र सिलङ जाने यात्रुहरूको सुरक्षा सन्दर्भमा आलोचना गर्नुभयो। त्यसपछि नै मुख्यमन्त्रीले सीमान्त सुरक्षा र उन्नयन मन्त्री अतुल बरालाई हालैको परिस्थिति निरीक्षण गर्नुको साथै मेघालयको संश्लिष्ट कतिपक्षसँग घनिष्ठ समन्वय स्थापन गर्नलाई र घटनाको प्रकृत परिस्थिति सम्पर्कमा तथ्य सङ्ग्रह गरी प्रयोजनीय व्यवस्था ग्रहणको निर्देश दिनुहुन्छ। मुख्यमन्त्रीले असम र मेघालय बहिनी

राज्य भने अभिहित गरी दुवै राज्यको बीच रहेको ऐतिहासिक सांस्कृतिक र सामाजिक सम्पर्कको कुरा उल्लेख गर्नुहुन्छ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। राज्यका आत्मसहायक गोटको सदस्यहरूलाई ऋण ग्रहणको क्षेत्रमा केही राहत दिने लक्ष्यले राज्य सरकारले विशेष पदक्षेप ग्रहण गरेको छ। राजा र दुर्योग व्यवस्थापन विभागले जारी गरेको एउटा अधिसूचनामा प्रकाश पाए अनुसार विभागको अधीनमा गठित आत्मसहायक गोटको सक्रिय सदस्यहरूले ग्रहण गरेको 10 लाख रुपियाँसम्म व्यक्तिगत ऋणको नथिपत्रमा अहिलेदेखि स्टाम्प शुल्क सम्पूर्ण तरिकाले निःशुल्क हुनेछ। अधिसूचना अनुसार यो सुविधा हासिल गर्नलाई ऋण ग्रहीता असम राज्य ग्राम्य जीविका अभियानको अधीनमा सङ्गठित आत्मसहायक गोटको सक्रिय सदस्य हुनुपर्दछ र सदस्य पदको प्रमाण हिसाबले वैध प्रमाणपत्र दाखिल गर्नुपर्दछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उलाउरमा क्षतिग्रस्तहरूको पुनः संस्थापनको विषय लिएर छलफल गर्नुहुन्छ। साक्षात्को समयमा प्रधानमन्त्री श्री मोदीले यो विपर्ययको सम्मुखीन हुनको लागि राज्यलाई पूर्ण समर्थन अघि सार्ने कुरो व्यक्त गर्नुहुन्छ। राज्य सरकारले प्रभावित अञ्चलहरूको पुनर्निर्माण, क्षतिग्रस्त मानिसहरूको पुनः संस्थापन र सर्वात्मक उद्धार सुनिश्चित गरी क्षतिग्रस्त अभियानको पछिल्लो पर्यायमा मनोनिवेश गर्नेछ भनी मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनुहुन्छ। बैठकको अन्तमा डाक्टर शर्माले सामाजिक माध्यमद्वारा भन्नुभयो कि प्रधानमन्त्री मोदीले बाणीको समयमा निरन्तर जोगाजोग रक्षा गरी परिस्थिति तदारक गर्नुभएको थियो र सम्भाव्य जम्मै सहयोग गर्नुभएको थियो। 135 ऐतिहासिक दुरानका भकुण्ड प्रतियोगिताको फाइनल खेल पर्सि कलकत्ताको विवेकानन्द युव भारती खेल मैदानमा मोहन बगान सुपर जायन्ट र इस्ट बेङ्गल एफसी बीच अनुष्ठित हुनेछ। गत रात्रि शिलङमा भएको प्रतियोगिताको दोस्रो सेमी फाइनल खेलमा मोहन बगानले विगत 2 वर्षको च्याम्पियन नर्थ इस्ट युनाइटेडलाई टाई ब्रेकरको उसमा 4-3 गोलमा पराजित गर्दछ। पहिलो सेमी फाइनल खेलमा इस्ट बङ्गालले दिल्ली एफसीलाई पराजित गरेको थियो। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

आकाशवाणी गुवाहाटीको महाभावबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज भदौ 5 गते शुक्रबार औ शुक्ल पक्षको नवमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:25 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवा र थर्का अधिकारी सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज 21 अगस्त हो। आज 21 अगस्तको दिन राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ। समाज, देश र हाम्रा परिवार निर्माणमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका हाम्रा हजुरबुबा, हजुरआमा र आदरणीय ज्येष्ठ नागरिकहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने यो एउटा विशेष र पवित्र दिन हो। हाम्रो समाजमा एउटा सुन्दर उखान छ, जसको घरमा बुढापाका छन् त्यो घरमा संस्कार र अनुभवले धनी हुन्छ। ज्येष्ठ नागरिकहरू केवल उमेरले मात्र पाका हुनुहुन्न, उहाँहरू अनुभवका विशाल सागर, ज्ञानका जीवित पुस्तकालय र हाम्रा इतिहासका संवाहक

उहाँहरू अनुभवका विशाल सागर, ज्ञानका जीवित पुस्तकालय र हाम्रा इतिहासका संवाहक हुनुहुन्छ। आज हामी जुन धरातलमा उभिएर भविष्यका सपना देखिरहेका छौँ, त्यो धरातल निर्माण गर्ने मूल जग नै हाम्रा अग्रजहरूको मिहिनेत, त्याग र पसिना हो। तर विडम्बनाको कुरा, आजको आधुनिक र दौडधुपपूर्ण युगमा हाम्रा ज्येष्ठ नागरिकहरूले आफ्नै घरभित्र एक्लोपनको महसुस गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। प्रविधिको विकास र पश्चिमी संस्कृतिको प्रभावका कारण हाम्रा पुराना पारिवारिक मूल्य मान्यता र संस्कारहरू ओझेलमा पर्दै गएका छन्। धेरैजसो परिवारमा युवाहरू आफ्नै धुनमा व्यस्त हुँदा घरका बुढापाकाहरू कुराकानी गर्ने मान्छेको अभावमा समय बिताउन बाध्य छन्। ज्येष्ठ नागरिक दिवस मनाउनुको वास्तविक अर्थ केवल भाषण गर्नु वा औपचारिक कार्यक्रम आयोजना गर्नु मात्र होइन, यसको वास्तविक सार्थकता तब मात्र हुन्छ जब हामी उहाँहरूलाई माया, सम्मान र उचित हेरचाह दिन सक्छौँ। उहाँहरूलाई महँगा उपहार होइन, हाम्रो अलिकति समय, मिठो बोली र आत्मीयताको खाँचो छ। हाम्रो संस्कृतिले मातृदेव भव, पितृदेव भव भन्दै आमा बाबु र अग्रजलाई भावनाको भगवानको रूपमा पुज्न सिकाएको छ। त्यसैले आफ्ना आमा बाबु र समाजका ज्येष्ठ नागरिकहरूलाई खुसी राख्नु हाम्रो नैतिक कर्तव्य मात्र नभएर हाम्रो धर्म पनि हो। याद राखौँ, आज हामी जहाँ छौँ भोलि हाम्रा सन्तति पनि त्यहीँ पुग्नेछन्। हामीले आज अग्रजहरूलाई जस्तो व्यवहार गर्छौँ, भोलि हामीले पनि त्यस्तै व्यवहार पाउनेछौँ। अन्त्यमा आजको यस विशेष दिनमा हामी सबैले एउटा दृढ सङ्कल्प गरौँ, हाम्रा घरका ज्येष्ठ नागरिकहरूलाई कहिल्यै एक्लोपनको महसुस हुन दिन छैनौँ। उहाँहरूको मुहारमा सधैँ मुस्कान ल्याउने र सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरौँ। सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र सुख जीवनको हार्दिक शुभकामना। श्रोतबिन, राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सन्दर्भमा आजलाई कुरा यति नै। समय भएको छ अर्को एउटा कार्यक्रमको। शीर्षक रहेको छ वार्ताको कार्यक्रम, सामाजिक सञ्जाल र आजको युवा। यो वार्ता हामीलाई लेखेर पठाउनु भएको छ परिस्मिता देवी, र पाठ गर्दैछु म, सन्तोष नेवार। आजको समयमा सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटक, वाट्सएप लगायतका माध्यमले संसारलाई हाम्रो मोबाइलको सानो पर्दाभित्र ल्याइदिएका छन्। विशेष गरी युवा पुस्तामा सामाजिक सञ्जालको प्रभाव निकै गहिरो देखिन्छ। बिहान उठेदेखि राति सुत्ने बेलासम्म मोबाइल हेर्ने, नयाँ पोस्ट राख्ने, भिडियो हेर्ने, लाइक र कन्टेन्ट गर्ने, कमेन्ट गर्ने तथा अरूका गतिविधि नियाल्ने बानी धेरै युवाको जीवनशैली नै बनिसकेको छ। तर प्रश्न उठ्छ, सामाजिक सञ्जाल युवाका लागि वरदान हो कि चुनौती? वास्तवमा सामाजिक सञ्जाल आफैमा नराम्रो हो नराम्रो हो? यसको प्रभाव हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुरामा निर्भर गर्छ। यदि सही तरिकाले प्रयोग गरियो भने सामाजिक सञ्जाल ज्ञान, शिक्षा, रोजगारी, मनोरञ्जन र अवसरको महत्त्वपूर्ण माध्यम बन्न सक्छ। आज एउटा गाउँमा बसेको युवाले संसारका उत्कृष्ट विश्वविद्यालयका शैक्षिक सामग्री मोबाइलबाट हेर्न सक्छ, नयाँ भाषा सिक्न सक्छ, सिप विकास गर्न सक्छ, आफ्नै व्यवसायको प्रचार गर्न सक्छ र देश विदेशका मानिससँग सम्पर्क स्थापित गर्न सक्छ। धेरै युवाले सामाजिक सञ्जालकै माध्यमबाट आफ्नो प्रतिभा संसार सामु प्रस्तुत गरिरहेका छन्। कसैले गीत गाउँछन्, कसैले नृत्य गर्छन्, कसैले चित्रकला देखाउँछन्, कसैले ज्ञानमूलक सामग्री बनाउँछन्। यसरी सामाजिक सञ्जालले प्रतिभालाई मञ्च दिएको छ। त्यसै गरी रोजगारी र व्यवसायका क्षेत्रमा पनि सामाजिक सञ्जाल निकै उपयोगी बनेको छ। सानो व्यवसाय गर्ने व्यक्तिले आफ्नो उत्पादनको प्रचार गर्न सक्छ, कलाकारले आफ्नो गीत तथा भिडियो दर्शकसम्म पुर्याउन सक्छ, युवाले विभिन्न रोजगारी तथा तालिमका अवसरबारे जानकारी प्राप्त गर्न सक्छन्। तर यसको अर्को पक्ष पनि छ, जस्तै सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाको समय, ध्यान र मानसिक शान्तिमा असर पार्न सक्छ। घन्टौँसम्म मोबाइल चलाउने बानीले पढाइ, काम, परिवार र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ। आज कतिपय युवामा अरूसँग आफ्नो जीवन तुलना गर्ने प्रवृत्ति बढेको देखिन्छ।
सामाजिक सञ्जालमा अरूको सुख सफलता, राम्रो कपडा, राम्रो घर, यात्रा र रमाइलो जीवन देखेर आफूलाई कमजोर वा असफल ठान्ने अवस्था

आउन सक्छ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा देखाइने जीवन सम्पूर्ण वास्तविकता होइन। मानिसले प्रायः आफ्नो जीवनको राम्रो पक्ष मात्र देखाउँछ, दुःख सङ्घर्ष असफलता र कठिनाइहरू पर्दा पछाडि लुकेका हुन्छन्। त्यसैले अरूको सामाजिक सञ्जालको जीवनसँग आफ्नो वास्तविक जीवन तुलना गर्नु उचित हुँदैन। अर्को महत्त्वपूर्ण समस्या के हो भने झुटा समाचार र गलत सूचना। सामाजिक सञ्जालमा कुनै पनि सूचना केही सेकेन्डमै हजारौँ मानिससम्म पुग्न सक्छ, तर सबै सूचना सत्य हुन्छन् भन्ने छैन। कतिपय मानिसले गलत समाचार, अफवाह वा भ्रमपूर्ण सामग्री फैलाउने गर्छन्। त्यसैले युवा पुस्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा डिजिटल सचेतनता अपनाउन आवश्यक छ। कुनै समाचार देख्ने बित्तिकै विश्वास गर्ने होइन। त्यसको स्रोत के हो, सूचना विश्वसनीय छ कि छैन, अन्य आधिकारिक माध्यममा पनि त्यही समाचार प्रकाशित भएको छ कि छैन, यी कुराहरू जाँच गर्नुपर्छ। सामाजिक सञ्जालमा व्यक्तिगत गोपनीयताको विषय पनि अत्यन्त महत्त्वपूर्ण छ। हामीले आफ्नो मोबाइल नम्बर, पासवर्ड, ब्याङ्क सम्बन्धी जानकारी, व्यक्तिगत कागजात र अत्यधिक निजी तस्विर तथा जानकारी जथाभावी सार्वजनिक गर्नु हुँदैन। आजको युवा प्रविधिमा अगाडि बढ्नुपर्छ, तर प्रविधिको दास बन्नु हुँदैन। मोबाइल हाम्रो साधन हो, हाम्रो जीवनको मालिक होइन। त्यसैले युवाले सामाजिक सञ्जाल प्रयोग गर्ने निश्चित समय निर्धारण गर्न सक्छन्। पढाइ वा काम गर्ने समयमा मोबाइलबाट केही समय टाढा रहन सकिन्छ। परिवारसँग बस्दा मोबाइलमा भन्दा परिवारका सदस्यहरूसँग कुराकानी गर्न सकिन्छ। त्यस्तै राति सुत्नुभन्दा अगाडि लामो समयसम्म मोबाइल चलाउने बानी पनि कम गर्नुपर्छ। पर्याप्त निन्द्रा, शारीरिक व्यायाम, पुस्तक पढ्ने बानी र प्रत्येक सामाजिक सम्बन्धलाई पनि जीवनमा उचित स्थान दिनुपर्छ। आजको युवा पुस्ता हाम्रो समाज र देशको भविष्य हो। युवामा ऊर्जा छ, सृजनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता र परिवर्तन ल्याउन सक्ने शक्ति छ। त्यसैले सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम मात्र नबनाऊ, यसलाई ज्ञान, सिप, सिर्जना र अवसरको माध्यम बनाऊ। फेसबुकमा केवल समय बिताउने होइन, उपयोगी कुरा सिकौँ। युट्युबमा केवल मनोरञ्जनात्मक भिडियो हेर्ने होइन, नयाँ सिप सिकौँ। इन्स्टाग्राममा केवल अरूको जीवन हेर्ने होइन, आफ्नो प्रतिभा प्रस्तुत गरौँ। सामाजिक सञ्जालमा केवल लाइक र फलोअरको पछि नलागौँ, आफ्नो वास्तविक जीवनको सफलता र व्यक्तित्व निर्माणमा ध्यान दिउँ। श्रोताहरूले तिनजना सुन्नुभयो सामाजिक सञ्जाल र आजको युवा शीर्षक यो वार्ता हामीलाई लेखेर पठाउनु भएको थियो परिस्मिता देवीले, र पाठ गरेर सुनाएँ मैले सन्तोष नेवालले। श्रोताहरूलाई अझ याद गराउन चाहन्छु कि यस वार्ताको आज यो पहिलो प्रसारण थियो। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ केही गीतका कोसेलीहरू। यस क्रमलाई जारी राखेर सुनाउँदैछौँ यो पहिलो गीत आशिष चक्रवर्तीको कण्ठमा।

प्रभाकर नेउपानेले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 जुन आँटिसकेको छ। भोलि 3:15 समाचारपछि नै श्रोताहरूको प्रिय साहित्यिक कार्यक्रम लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।